Soul Days FM 93.2 MHz.

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज़।

0: 92.2 MHz
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5507061 र 98-5507053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित भवन फोन 056-493-440 493-580 र 98-5506-4040
3: It's 5 o'clock अहिले 5 बजेको छ

0: के पैदा गरेका थियौ र नाश भयो। तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हात नै गयौ। जे आज तिम्रो छ त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ।
1: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुत पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
2: आजको प्रातः कालमा म सम्पूर्ण श्रोताहरूलाई स्वदेश एफएमबाट प्रणाम गर्दछु, अभिवादन गर्दछु। आउनु स्वागत छ गीतोपदेशमा। म आज प्रवचन गर्दै गएको क्रम अनुसार गीता अध्याय 8:22 मन्त्रबाट आजको प्रवचन शुभारम्भ गर्ने अनुमति लिन्छु। परमात्मा भन्नुहुन्छ, या पुरुष सपर पार्थ भक्त्यालभ्यस्तनन्य यस्यान्तस्थानि भूतानि येन सर्वमिदं ततम्। यसरी परमात्मा अर्जुनलाई आफ्नै मुखारविन्दबाट यस्तो उपदेश बक्सिएको छ। यो अत्यन्त दयालु परमात्मा, भगवान् जस्तो दयालु कोही छैन यो संसारमा। हेर्नुहोस् त, उहाँको दयाले सारा प्राणीहरूलाई उद्भव गर्नुभएको छ, पालना गर्नुभएको छ, उनीहरूको फेरि पालना सकिसकेपछि लिएर जानुहुन्छ अव्यक्तमा लिएर, अनि ती सबै विलीन हुन्छ। त्यसरी त्यो पुरुष, त्यो परमात्मा वस्तु जो छ, सबैभन्दा महान व्यक्ति त्यो आत्मा हो, त्यो पुरुष हो, त्यो जो पुरीमा सैन गरेर बसिराखेको छ। यो नौ ढोका भएको यो पुरमा, यो सहरमा ऊ बसिराखेको छ, राखेको छ। त्यस कारणले पुरुष भनेर भनिन्छ। अब त्यो महान पुरुष जो छ, सबैभन्दा महान, उहाँलाई अनन्य भक्तिद्वारा मात्र प्राप्त गर्न सकिन्छ। अनन्य भक्ति, त्यो परमात्माभन्दा अरूको चिन्तन जसलाई छैन, जसमा छैन, त्यसलाई अनन्त अनन्य भक्ति भनेर गीता शास्त्रमा, अरू अरू शास्त्रमा पनि यसरी राखिएको छ। उहाँ आफ्ना धाममा विराजमान हुनुहुन्छ। उहाँको धाम परम धाम, त्यो परम धाम भौगोलिक धाम होइन थियो है, यो भौगोलिक, यो प्राकृतिक, यो धाम होइन, अप्राकृतिक परमात्मा बस्छ। जुन ठाउँमा पुगेर आफ्नो ज्ञान सम्पन्न हुन्छ त्यो धाम परम धाम। सर्वव्यापी हुनुहुन्छ, उहाँ नै सबै वस्तुमा अवस्थित हुनुहुन्छ। उहाँले छोडिदिनु भयो भने प्राणीको अस्तित्व समाप्त हुन्छ। प्राणीको अस्तित्व उहाँले धारणा गरेर बसिरहनु भएको छ। यसरी त्यो धारणालाई धर्म भनिन्छ। यस्तो धारणा हजुर हामी लगायत सारा प्राणीमा छ। धारणा, त्यो धारणा नै धर्म हो। हरेकले हरेक किसिमको धारणा गर्छन्, त्यो उनीहरूको धारणा धर्म हो। उनीहरूले धारणा गर्छ छोडेपछि धर्म छोडेको हुन्छ। जुन परमधाममा पुगेपछि फर्कनु पर्दैन, त्यही नै परम पुरुष परमात्माको धाम हो भन्ने कुराको स्पष्ट वर्णन यहाँ गरिएको छ। परमात्माको धाम यही परम धामलाई ब्रह्म संहितामा आनन्द चिन्मय रस भनेर यसरी बयान गरिएको पाइन्छ। अर्थात् यो त्यस्तो ठाउँ हो जहाँ हरेक वस्तु आध्यात्मिक आनन्दले परिपूर्ण छन्। जस्ता हेर्यो पूर्णै पूर्ण आनन्दै आनन्द सतै स त्यस्तो परम धाम। त्यहाँ विद्यमान विविधताले युक्त सम्पूर्ण दृश्यहरू आध्यात्मिक आनन्दले भरिपूर्ण भएर रहेको हुन्छ। त्यस्तो ध्यान धाम आनन्दै आनन्द हेर्नुहोस् त अनगिन्ती आनन्द। हजुर हामी सुसुप्ता अवस्थामा गएको बेलामा कति आनन्द कति आनन्द। ओहो त्यो आनन्द कहाँबाट आयो? बाहिर कतैबाट आएको आनन्द होइन त्यो।

आध्यात्मिक आनन्दले भरि पूर्ण हुन्छ। त्यहाँ भौतिकता भन्ने केही पनि छैन, अभौतिक वस्तुहरू मात्र देख्छन्, दृष्टिगोचर हुन सक्छन्। त्यहाँ यो विविधता रूप स्वयं भगवानको लीला हो। हजुर, हामीले बनाएको विविधता होइन। हजुर, हामीले के विविधता बनाउन सक्छौँ? हाम्रो के शिव छ, के शक्ति छ र यो जे जति देखिएको छ, यो विविधता सबै परमात्माको लीला हो। मान्छेसित सबैको अङ्ग प्रसङ्ग उनै हुन्, तै पनि विविधता परमात्माको शिवले देखाइदिन्छ। एउटै कोखबाट जन्मेका मान्छेहरूमा विविधता छ, एउटै किसिमका परिवारमा विविधता छ, एउटै समूहमा विविधता छ, एउटै देशमा पनि विविधता हुन्छ, एकै प्रकारको छ। त्यसकारणले यो विविधताले भरिपूर्ण बनाएर यो संसारलाई रङ्गाएर फुलै फुलले सजी सजाउ गरेर यति सुन्दर बनाइदिनु भएको छ। त्यो अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्ने कसो गरी हो? हामी त्यो यो सुन्दर जीवनलाई पनि अरू सुन्दर बनाउन मनुष्य भएको बेलामा प्रयत्न गर्नुपर्छ। सुन्दर कसरी बनाउने? सफा भाँडोमा सूर्यको प्रतिबिम्ब पर्छ। हजुरले सफा भाँडो राखिदिनुहोस्, त्यहाँ सूर्य जस्ता तस्तै आकाशको सूर्य हजुरले अनि त्यो भाँडामा देख्नुहुन्छ। जब भाँडो शुद्ध छैन, मलिन भाँडो छ भने त्यो भाँडामा सूर्यको प्रकाश पनि मलिन पर्न जान्छ। परमात्मा सूर्यलाई छर्लङ्ग देख्न हामी सक्दैनौँ। किन भन्दा पात्र शुद्ध छैन, त्यो भाँडो मलिन छ, मैलो छ, अथवा पानी धमिलो छ। त्यो धमिलो पानीमा आकाशको सूर्य प्रष्ट देख्न पाइँदैन। त्यस कारणले यो विविधता जो छ, सारा परमात्माले जो रचना गरिदिनु भएको छ, त्यो विविधतामा पनि विभिन्न प्रकारका चित्तका वृत्तिहरू रहन्छन्। त्यो चित्तका वृत्तिअनुसारले त्यो विविधता पनि अनेक अनेक आफ्नो इच्छाअनुसार देखेका हुन्छन्। सबैले गाईलाई देख्यो भने प्रत्येकको आफ्नो आफ्नो अड्कल हुन्छ, आफ्नो आफ्नो विषयलाई उनीहरूले चिन्तन गर्छ। फिल्म हलमा प्रवेश गरेको जो दर्शनकर्ता छ, त्यहाँको अभिनय आफ्नो रुचिअनुसार उसले मूल्याङ्कन गरेको हुन्छ। कसैले कारिगर छ भने आफ्नै सोच गर्छ, को ज्ञानी भक्त छ भने त्यस संसारको उसको हेराइ हुन्छ, अनि जो जस्तो आफूसित छ विज्ञान, त्यही विज्ञानको त्यहाँ अध्ययन भएको ती द्रष्टाहरूमा पाइन्छ। एकै किसिमको दृश्य त्यहाँ छैन, दृश्य एउटै भए पनि त्यो द्रष्टाको विविधताको चित्तले गर्दा त्यहाँ विविधता देखिन आउँछ। त्यसरी नै यो संसार, यो परमात्माले रचना गरेको संसारमा विविधता छ। मान्छेहरू लगायतको सारा प्राणीहरू विविधता छ, आफ्नै प्रकारको भोग छ, आफ्नै प्रकारको रङ्ग छ। यसरी यो विविधताको संसारमा, बहुत रमाइलो संसारमा आएर मूल्याङ्कन गर्न सक्नु, आफूलाई आवश्यकीय वस्तुलाई रोज्न सक्नु, स्वीकार गर्न सक्नु मान्छेमा मात्रै सम्भव हुन्छ। यहाँसम्मको प्रवचन गरेर आजको बसाइबाट म ओझेल पर्छु। जयतु संस्कृतम्।

0: 1983 साल वैशाख 19 गते शनिबार ज्येष्ठ कृष्ण प्रतिपदा 2 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंह सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा
2: गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल।
3: भारत र चीनले लिपुलेक मानसरोवर यात्रा फेरि चलाउने, नेपाल भने बेखबर, सीमानामा सरेको सीमा व्यवहारिक नभएको कंग्रेसको दावी, आफ्नै नजिरको उल्झनमा राष्ट्रपति, विदेशमा रहेका नेपालीलाई घडेरीका लागि 1.5 करोड ऋण लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको आश्रम व्यवस्थापन गर्न कुखेती शीर्षकको शुभ समाचार।
0: भक्तपुर महानगरपालिका वडा नम्बर 4 रामघाट स्थित नारायण धाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आइरहेको छ। आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रम अन्तर्गत सञ्चालित पशु तथा कृषि फार्म मार्फत कुरिलो अम्बा भुइकटर लगायतका बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आएको हो। आश्रम सञ्चालनका लागि सामूहिक प्रयास स्वरूप 18 वर्षका लागि वार्षिक 72,000 रुपियाँमा जमिन भाडामा लिएर खेती गरिएको छ। सो जमिन मध्ये 15 कट्ठामा कुरुलो खेती गरिएको उनले जानकारी दिएका छन्। यसबाट आएको आमदानीले आश्रम सञ्चालनमा आर्थिक सहयोग पुगेको उनको भनाइ छ। प्राङ्गारिक उत्पादन भएकाले बिक्रीका लागि बजार खोज्न नपर्ने र फार्म तथा आश्रमबाटै सहज रूपमा बिक्री हुने गरेको उनको भनाइ छ। प्राङ्गारिक उत्पादन भएकाले खर्च बढी लाग्ने भए पनि यसको माग बढेको छ। व्यवस्थापक पौडेलले भने कुरिलो औषधीय गुणयुक्त बाली भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। यसमा कुनै पनि रासायनिक मल तथा विषादी प्रयोग नगरिएको र गाईको गोबर तथा गौमूत्रबाट तयार गरिएको मल प्रयोग गरिँदै आइएको छ। उनले भने

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
9: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938।
10: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम, संसारभर नेपाली network.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठको खबर। लिपुलेख मानसरोवर यात्रा थाल्दै भारत र चीन, नेपाल भने बेखबर शीर्षकमा आजको नागरिक दैनिकले खबर लेखेको छ। भारत र चीनले लिपुलेख नाका मार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनको घोषणा। भारत तिब्बतको सिमानामा जोडिएको यो हिमाली नाका खोल्दा नेपाल भने बेखबर छ। भारत सरकारले आयोजना गर्ने यो यात्रा 2026 जूनदेखि अगस्तसम्म सञ्चालन हुने जनाइएको छ। भारतको परराष्ट्र मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि 10 समूहले भारतको उत्तराखण्ड हुँदै लिपुलेख नाका पार गर्नेछन्। अन्य 10 समूहले सिक्किम हुँदै नाथुला नाकाबाट यात्रा गर्नेछन्। प्रत्येक समूहमा 50 तीर्थयात्री रहने विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतको परराष्ट्र मन्त्रालयले तीर्थयात्राका लागि आवेदन दिन वेबसाइट खुल्ला गरिसकेको बताइएको छ। यसैबीच नयाँ दिल्ली स्थित चिनिया दूतावासका प्रवक्ताले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन्, यस वर्ष 1000 भारतीय तीर्थयात्रीलाई सहजीकरण गर्न पाउँदा हामी खुसी छौं। यो यात्रा हाम्रा दुई महान सभ्यता बीचको आस्था, मित्रता र जनस्तरको सम्बन्ध सुदृढ गर्ने सेतु बनोस् उनले लेखेका छन्। हाल भारतको नियन्त्रणमा रहे पनि लिपुलेख नेपाली भूमि हो। यसअघि भारत र चीनले 2015 र 2020 सालमा लिपुलेख सम्बन्धी द्विपक्षीय व्यवस्था गर्दा नेपालले विरोध जनाएको थियो। दुई छिमेकीले बिहिबार लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा शुरू गर्ने घोषणा गर्दा नेपाललाई वास्ता नगर्दा नेपालको सार्वभौम सत्ता सम्बन्धी चिन्ता पुनः बल्झिने विज्ञहरू बताउँछन्। लिपुलेख आफ्नो अभिन्न अङ्ग भएको बताउँदै नेपालले बारम्बार वक्तव्य जारी गर्दै आएको छ। 5 वर्ष अघि अर्थात् सन् 2020मा संविधान संशोधन गरेर यो भूभागलाई नेपालले आफ्नो आधिकारिक नक्सामा समेत समावेश गरेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियान्जिनमा सम्पन्न सांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनका बेला चिनिया राष्ट्रपति सी जिनपिङसँग यो विषय उठाएका थिए। त्यसपछि सन् 2025 अगस्त 20मा परराष्ट्र मन्त्रालयले लिपुलेख नेपालकै अभिन्न अङ्ग भएको स्पष्ट पार्दै वक्तव्य समेत जारी गरेको थियो। महाकाली नदीको पूर्वतर्फ अवस्थित लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालका अभिन्न अङ्ग हुन्। यी क्षेत्र नेपालको नक्सामा समावेश भई संविधानमा समेत उल्लेखित छन् मन्त्रालयले भनेको छ।
11: सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न खोज्दा राष्ट्रपति रामचन्द्र पौडेलले रोकिदिए। त्यसअघि काँग्रेस एमालेको संयुक्त सरकारका पालामा प्रस्ताव गरिएको सोही विधेयक पुनर्विचारका लागि संसदमै फिर्ता पठाइएपछि फिर्ता रोकिएको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचनबाट पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको एकल सरकारले पनि सोही विधेयकलाई अध्यादेश मार्फत फेरि बिउताएको छ बिउताउन खोजेको छ सरकारले संसद अधिवेशन छलेर अध्यादेश मार्फत कानून बनाउने बाटो रोजेपछि राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे निर्णयमा पुग्न सकेका छैनन् प्रधानमन्त्री बालेन्द्र शाहका बालेनले पछिल्लो चार दिनमा विभिन्न सात अध्यादेश राष्ट्रपति कार्यालय पठाइसकेका छन् वैशाख 14 गते सरकारले संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन 2066 तथा सहकारी ऐन 2074 संशोधन गर्ने अध्यादेश सिफारिस गरेको थियो त्यसपछि वैशाख 15 गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश केही नेपाल कानून संशोधन गर्ने अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश पठाइएको थियो सार्वजनिक खरिद र सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरिएको हो जसमध्ये सहकारी सार्वजनिक खरिद र सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश जारी भइसकेका छन् अनि पाँचवटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ संवैधानिक परिषद लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहिबार कानुनविदहरूसँग पनि छलफल गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकरे जानकारी दिएका छन् तीनजना पदाधिकारीहरूबाटै निर्णय हुन सक्ने व्यवस्थासहितको संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेशमा राष्ट्रपतिले सर्वाधिक चासो राखेका छन् शीतल निवास पुगेका पाँचजना कानुनविदहरूले यस सम्बन्धमा फरक फरक राय दिएको स्रोतको दावी छ आफ्नै नजिरको उल्झनमा राष्ट्रपति शीर्षकमा मध्याह्न दैनिकमा खबर छ
10: बुद्धले पनि बास नपाएको सुकुम्बासी बस्ती शीर्षकमा खबर छापिएको छ प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान 2570 बुद्ध जयन्तीका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै साँचो क्रान्ति कबाट होइन ज्ञबाट शुरू हुने बताएका थिए सामाजिक सञ्जाल मार्फत दिइएको शुभकामनामा उनले त्यो ज्ञ भनेको ज्ञान भएको धारणा समेत राखेका थिए शान्तिका सर्वकालीन महान प्रवर्तक बुद्धको जन्म जयन्तीका अवसरमा विश्व शान्तिको कामना गर्छु भन्ने सन्देश प्रधानमन्त्रीले फेसबुक मार्फत दिइरहँदा उनकै निर्देशनमा सुकुम्बासी बस्ती भत्काएर अशान्ति छर्ने काम भइरहेको थियो एक साता अघिबाट सरकारले सुरक्षा अङ्ग परिचालन गरी सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको छ वास्तविक सुकुम्बासी पहिचान नगरी सबैलाई जबरजस्ती बस्तीबाट हटाएर केहीलाई गेस्ट हाउसमा त केहीलाई होल्डिङ सेन्टरमा राखिएको छ व्यवस्थापनका नाममा एकैपटक उनीहरूलाई बस्तीबाट हटाउँदा कतिपयको अवस्था थप असहज बनेको छ बुद्ध जयन्तीका दिन शुक्रबार बिहान बल्खुको सुकुम्बासी बस्तीमा सरकारले डोजर लगायो सयौंको संख्यामा प्रहरी परिचालन गरेर डोजर लगाउँदा त्यहाँको एउटा गुम्बामाथि पनि डोजर चल्यो देशभरिका बौद्ध गुम्बाहरूमा शुक्रबार बुद्ध जयन्ती मनाइयो बल्खुको त्यो गुम्बामा पूजाको तयारी भइरहेकै बेला सरकारले डोजर चलाइदियो त्यो गुम्बा 2071 सालमा त्यहाँका सुकुम्बासीले नै पैसा उठाएर बनाएका थिए बौद्ध मार्गीहरूले गुम्बा नभत्काउन अनुनय विनय गरिरहे निर्जीव डोजरले त्यो आवाज सुन्ने कुरै भएन तर सरकारको नेतृत्व गरिरहेका शाहले समेत चित्कार मिस्प्रित र त्यो आग्रह सुनेनन् सुने पनि नसुने झैं गरे हतियार सहित परिचालित सुरक्षाकर्मीले आदेशको पालना गरिरहे गुम्बाका अध्यक्ष कपुरे तामाङले बुद्ध जयन्तीकै दिन गुम्बा नभत्काउनु भनेर विन्ती गरेका थिए गुम्बामा डोजर चलाएपछि बुद्धको मूर्ति खाली चौरमा राखिएको छ यता प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीका अवसरमा भने साँचो क्रान्ति कबाट होइन ज्ञबाट शुरू हुन्छ भन्दै त्यो ज्ञ भनेको ज्ञान हो भनेर सामाजिक सञ्जालमा लेखेका थिए त्यसको केही बेरमै जेएनजी अभियन्ता रक्षा बमले प्रतिवाद गरिन् साँचो क्रान्ति कबाटै शुरू हुन्छ त्यो क भनेको करुणा हो उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् तर राजधानीका नदी किनारका सुकुम्बासी बस्तीमा न ज्ञान देखिन्छ न करुणा भेटिन्छ त्यहाँ केवल धुलो उडाउँदै अघि बढ्ने डोजर र चिच्याउँदै पछाडि हट्न बाध्य सुकुम्बासी भेटिन्छन् यस्तै हटाइए 2000 सुकुम्बासी परिवारमा परिवार उपशीर्षकमा खबर छ काठमाडौँको बागमती किनार स्थित शङ्खमूल बल्खु वंशी घाटबाट शुक्रबार करिब 1000 सुकुम्बासी परिवार हटाइएका छन् जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी मुक्तिराम रिजालले शुक्रबार मात्रै सुकुम्बासी परिवारका 1000 घर टहरा खाली गरिएको र समग्रमा 2000 सुकुम्बासी परिवार हटाइएको बताएका छन्
11: कान्तिपुर दैनिकले लेखेको छ घर पस्यो डोजर खोलामा पस्यो जीवन शीर्षकमा। शुक्रबार बिहानैदेखि काठमाडौँको आकाश धुम्म थियो, पानी पनि परिरहेको थियो। मौसमको यो उदासीलाई चिर्दै ठिक बिहान 7 बजे बल्खु स्थित सुकुम्बासी बस्तीमा ठुलो आवाज साथ डोजर छिर्यो। टहराहरू एक पछि अर्को गर्दै गर्लम घुर्लुम ढल्न थाले। बस्तीमा भागदौड मचियो। राज्यको डोजरले सुकुम्बासी बस्तीका बासिन्दालाई विस्थापित गरिरहँदा त्यही बस्ती छेउमा बागमती बल्खु खोलाको दोभान भने विक्षिप्त पार्ने एउटा रहस्य लुकाएर बगिरहेको थियो। डोजरले भत्ताभुङ्ग बनाएका घरमा भग्नावशेष र लथालिङ्ग सामान बटुलिरहेका विस्थापितहरू मध्येका एक थिए सन्तोष तामाङ। आफ्नो भक्तिको घरको सामान मिलाउँदै गर्दा उनको नजर अचानक नजिकैको खोलामा पर्यो। धमिलो पानीमा कालो जस्तो देखिने केही वस्तु तैरिए जस्तो थियो। सुरुमा त कालो प्लास्टिकको फोहोरको थुप्रो होला भन्ने लाग्यो। काठमाडौँको खोलामा फोहोर बग्नु सामान्य नै हो, तामाङले कान्तिपुरसँग भने। तर पानीको भेलमा त्यो वस्तु बिस्तारै पल्टियो। पल्टिएपछि एउटा हात माथि निस्क्यो अनि पो छाँगाबाट खचे जस्तो भए त्यो त मान्छे पो रहेछ। खोलामा मान्छे तैरिरहेको देखेपछि सन्तोषले हतार हतार चिच्याउँदै स्थानीय र त्यही तैनात प्रहरीलाई खबर गरे। बस्ती विस्थापनका लागि सुरक्षा दिन र हुलदङ्गा नियन्त्रण गर्न पुगेका प्रहरीको टोली तत्कालै खोला किनारमा पुग्यो। स्थानीयको सहयोगमा प्रहरीले उक्त शरीरलाई किनारमा ल्यायो र भर्खरै भत्काएको घरको भग्नावशेषमाथि राख्यो। ती व्यक्तिको सास उडिरहेको थियो।